0: غزل خان کے بعد میں آپ سماعت فرما رہے تھے مرزا غالب کی یہ غزل. اس کے ساتھ ہی آج کا غیر فلمی غزلوں کا یہ پروگرام حسن غزل اب ختم ہوتا ہے. یہ آکاش وانی کی اردو سروس ہے. ہم آپ سن رہے ہیں میڈیم ویو اداری کے ترکیلو ہرٹس موبائل ایپ نیوز آن اے آئی آر اور ڈی ڈی فری ڈش پر. پیش خدمت پروگرام چرچا کا وشے ہے.
1: ये आकाशवाणी है. चर्चा का विषय है कार्यक्रम में प्रस्तुत है भारत में समग्र स्वास्थ्य की पहल आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना पर परिचर्चा. इसमें भाग ले रहे हैं राष्ट्रीय स्वास्थ्य प्राधिकरण के मुख्य कार्यकारी अधिकारी डॉ.

0: سامعین بھی آپ سن رہے تھے فلمی نغموں پر مبنی پروگرام میری پسند. آج کے پروگرام خراج عقیدت تھا اردو سروس کی جانب سے اپنے زمانے کی معروف اور خوبصورت اداکارہ پدمنی رامچندرن کے لیے. میڈیم ویو 1071 کلو ہرٹز, موبائل ایپ نیوز آن اے آئی آر اور ڈی ڈی فری ڈش پر اس وقت آپ سن رہے ہیں آکاشوانی سے اردو سروس کی نشریات. پیش خدمت ہے جناب گون چاٹک کا تحریر کردہ ڈرامہ سپنا کھلتے پھولوں کا.
1: ابھی لاشوں کا ڈھیر. میں سے ایک اٹھا اور بھاگ کر جنگل میں چھپ گیا. کتنا ڈر گئی تھی. یہ بے وقت نیند جو ٹھہری. کیا ہے, کسی سے لڑکے آیا ہے کیا؟
2: انہوں نے مجھے مارا.
1: ضرور تم نے کچھ کیا ہوگا.
2: وہ تجھے گالی دے رہے تھے.
1: میں نے 10 بار بولا ہے تجھے, تو کیوں دوسروں سے جھگڑا مول لیتا رہتا ہے؟ اچھا اب جا ادھر بیٹھ اور اپنی کتاب نکال. دیکھا تم نے لوگ تمہارے بیٹے کو کیسی کیسی سناتے ہیں. بستی میں گھر سے باہر نکلتی ہوں تو کوئی دیکھ کر ہنستا ہے, کوئی سیٹی بجاتا ہے. آج تم ہوتے تو.
2: ماں, یہ تم باپو کی تصویر کے سامنے کیا بڑبڑاتی رہتی ہو؟
1: اور اپنی بیٹی کس کے سامنے جا کر کہوں؟ یاد ہے شادی ہوتے تمہاری ماں نے کیسے تانے دیے تھے اور تم مجھے گھر سے سڑک پر لے آئے تھے. ہم پٹری پر سوتے تھے. میں کہتی تھی لوٹ چلو, تم کہتے تھے انوس صبر کر, انہیں سڑکوں سے لوگ محلوں تک پہنچتے ہیں. پھر تمہیں ایک نوکری ملی, ایک کے بعد کئی نوکریاں, اور پھر ایک دن تم مجھ کو اس گھر میں بٹھا کر فوج میں چلے گئے.
2: اب چپ بھی کر, کتنا کہتی رہے گی؟
1: اب تو منہ بھی نہیں کھولنے دے گا مجھے. میں نے ایک زندگی جی تھی تیرے باپ کے ساتھ. یاد کرتی ہوں تو من بھر آتا ہے. تجھے کیا معلوم
2: جی, کیا تو رو رہی ہے؟ تو مجھ سے چھپاتی ہے.
1: تجھے برا لگتا ہے نا؟
2: کیا تیرا رونا,
1: لوگوں کا تانا کسنا, بکنا؟
2: لیکن اس میں تیرا کیا قصور ہے؟ باپو کسی دن لوٹ کر ضرور آئیں گے.
1: میرا من بھی یہی کہتا ہے.
2: کیسے تھے وہ؟
1: بہت اچھے تھے.
2: تو
1: بری تو غریبی ہوتی ہے. وہ مجھے بہت چاہتے تھے.
2: تجھے کبھی پیٹتے نہیں تھے؟
1: نہیں.
2: تو تم مجھے کیوں پیٹتی ہے؟
1: اب تو نہیں پیٹا, لیکن اب تیری خبر لے کے رہوں گی. اتنی دیر سے تو گپے لڑائی جا رہا ہے ہاں, اور میں کب سے کہہ رہی ہوں کہ پڑھ جا کر. ارے پڑھے گا لکھے گا تو ہمارے جیسی زندگی نہیں دیکھنی پڑے گی. تب تو تمہارے سپنے کچھ اور ہی ہوں گے.
2: کچھ اور کیا ہوں گے ماں؟
1: جا کر دیکھ تو کون آیا ہے. دروازہ کھول اور پھر اپنا کام کر.
3: ارے او انو, کہاں ہو؟
1: تیرے سامنے تو ہوں. آج کیسے ٹپک پڑی تو؟
3: آنگن واڑی سے بستی کے 2-4 بچے اکٹھے کر کے پڑھانے شروع کر دیے ہیں.
1: اچھا تو تو بن گئی ماسٹرانی,
3: بچوں کی نانی, اور تو چوہے دانی.
1: اتنے دن کہاں رہی تو؟
3: یہی تو تھی.
1: ماروں گی جھوٹ بولے گی تو. 100 چوہے کھا کے بلی.
3: کیا کہہ رہی ہو میری چوہے دانی؟
1: چوہے دانی ہوگی تو.
3: میں تو لوگوں کی بات کہہ رہی ہوں.
1: لوگوں کی بات کیا؟
3: بلونت آتا ہے نا تیرے گھر؟
1: ہاں کبھی کبھی کام سے.
3: بنا کام کے کون آنے لگا؟
1: تو کہنا کیا چاہتی ہے؟ وہ فیکٹری میں کام کرتا ہے اور وہاں وہ ریڈیو اور نہ جانے کس کس چیز کے پرزے بنتے ہیں. صبح مجھے فیوز بلبوں کا ایک ڈھیر دے کر گیا اور بتا گیا کہ ان کا کیا کرنا ہے. بس انہیں سے گھر میں بیٹھے بیٹھے کچھ پیسے بن جاتے ہیں, اپنی روٹی چل جاتی ہے.
3: کیسا آدمی ہے؟
1: آپ اچھے تو جگ اچھا. ان کا دوست رہ چکا ہے اسی لیے اسے ہمدردی ہے, نہیں تو کون کس کی مدد کرتا ہے؟
3: عورت کو مرد کا سہارا ہوتا ہے انو, لیکن مردوں کا کیا بھروسہ؟ سنا نہیں تم نے سرلا کے ساتھ کیا ہوا؟ वो आदमी उसे धर्म की बहन कहता था।
4: आजकल किसी का क्या भरोसा?
3: भरोसा अपने पर होता है, तुझे नहीं है?
4: कभी कभी नहीं रहता।
3: कब करे ये शादी?
4: भगवान जाने।
3: शादी तुझे करनी है भगवान को?
4: पहले तू अपनी बात कर, तू कब कर रही है?
3: रजनी ऐसी बातें ना कर, मेरा दिल आज बहुत उदास है। जा जाकर बच्चों को पढ़ा स्कूल में, मुझे अकेले छोड़ दे।
4: तो तू मुझे टरकाना चाहती है? क्या किसी का इंतजार है?
3: हाँ, मौत का।
4: झूठ। तो जिंदगी का इंतजार सिर्फ जिंदगी का होता है।
3: पता नहीं।
4: तू क्या सोचती है अनु, दुनिया में प्यार जैसी कोई चीज होती है?
3: होती है, तभी तो लोग करते हैं।
4: तुझे कभी रहा?
3: हाँ, अपने शौहर से। अब भी है, उन्हीं की याद में जी रही हूं। देखा तुमने, ये हंस रही है। क्यों, तुम क्या कहते हो? तुम मेरे पति, मेरे देवता हो। जब तुम थे मेरी जिंदगी तुम्हारी थी, अब यहां नहीं हो तो भी मेरी जिंदगी तुम्हारी यादों के सहारे बीत जाएगी। मैं चाहती तो अपने लिए किसी मर्द को ढूंढ लेती, लेकिन नहीं, मुझे लगता है तुम जहां भी हो मुझे देख रहे हो, मुझे आगाह कर रहे हो। अनु कीचड़ में ना गिरना।
4: मैं तो तेरे पास आई थी बात करने, और देखती हूँ तुझे अपने आदमी से फुर्सत ही नहीं। जब देखो उसकी तस्वीर से बातें करने लगती है।
3: कभी लगता है जैसे बाहर निकल आएंगे, क्या पता उनके कानों में मेरी बातें पड़ ही जाएं।
4: तुझे अब भी आशा है?
3: फौज में कई बार जंग के वक्त सिपाही लापता हो जाते हैं, और ऐसा भी हुआ है कि कई साल बाद।
4: अच्छा, मैं चलती हूँ।
3: अरे बैठना, तू तो कह रही थी कि तू बातें करने आई थी।
4: हाँ आई तो थी।
3: ये देख, ये क्या है?
4: आजकल मेरे नाम अजीब अजीब चिट्ठियां आने लगी हैं।
3: चिट्ठियां किसकी?
4: गुमनाम।
3: क्या लिखा होता है?
4: यही कि मैं ये हूँ वो हूँ, और फिर कि चार दिन की चांदनी है, फिर न जाने हवा किधर बहे।
3: तुझे मालूम तो होगा कौन लिखता है।
4: मुझे क्या मालूम।
3: किसी पर शक? सुन, उस दिन तो कह रही थी कोई तुझे घूर कर देखता है।
4: हाँ, उसी की तो मैं तुझे खबर देने आई थी।
3: तो उसी से कर रही है शादी?
4: हाँ शायद।
3: नाम नहीं बताएगी?
4: फिर बताऊंगी।
3: ये सब कैसे हो गया?
4: मैं तेरी तरह नहीं हूँ अनु, हर खाली जगह भरती है। मैं तेरी जगह होती तो कब की शादी कर लेती। जो बीत गई सो बात गई। क्या तू दूसरी शादी नहीं कर सकती?
3: नहीं रजनी, उनकी याद।
4: याद कोई घोल कर पीने की चीज है। मैं जानती हूँ तू खुट खुट कर मरेगी। तू तो नाम से ही सती अनुसुईया है। अपनी इस जवानी पर तू तरस खा।
3: कैसा तरस री?
4: चील कौवों की नजर से कैसे बचेगी?
3: चील कौवे सड़ा मांस खोजते हैं।
4: अच्छा छोड़ इन बातों को।
3: हाँ कोई और बात कर।
4: इंसान के पास बातें होती ही कितनी हैं?
3: जितनी होती हैं क्या काफी नहीं?
4: तो बात हो गया, मैं अब चलती हूँ।
3: शादी का कार्ड देना ना भूलना। अच्छा। माधव। ओ माधव।
2: अम्मा जल्दी कर, स्कूल को देर हो गई।
3: तू हाय तौबाई मचाए रहता है कि स्कूल में कुछ पढ़ता भी है? मैं तो लड़कों को स्कूल की मुंडियार पर धूप सेकते ही देखती हूँ।
2: नहीं अम्मा, मैं पढ़ता हूँ, मैं बड़ा होकर।
3: बस बस रहने दे।
2: सच कहता हूँ माँ, तेरी आंखों में मैं एक आंसू नहीं रहने दूंगा।
3: माधव।
2: अच्छा माँ मैं चला। अम्मा बलवान अंकल आए हैं।
3: तुम

0: کا حکومت کے سربراہوں کی میٹنگ CHOGM کی کامیابی کے لیے بھارت کے مضبوط عزم کا اظہار کیا. مغربی امور کے سیکرٹری سی بی جارج نے نیو یارک میں اقوام متحدہ جنرل اسمبلی کے موقع پر G7 چیئر فرانس کی جانب سے منعقد G7 ترقیاتی وزراء کے دوسرے اجلاس میں شرکت کی. اپنے خطاب میں جناب جارج نے انسانیت پر مرکوز اور جامع ترقی کی راہ اپنانے پر زور دیا جو سرودیا کے اصولوں پر مبنی ہے. زرعی تحقیق کی بھارتی کونسل ICAR کے زیر انتظام سینٹرل مرین فشریز ریسرچ انسٹیٹیوٹ ICAR CMFRI نے صارفین کو مشورہ دیا ہے کہ وہ کسی مخصوص جغرافیائی علاقے سے متعلق رپورٹس کی بنیاد پر ٹونا مچھلی یا دیگر تجارتی طور پر دستیاب مچھلیوں سے مکمل طور پر پرہیز نہ کریں. یہ ایڈوائزری ان خبروں کے بعد جاری کی گئی ہے جن میں اسکپ جیک ٹونا میں پیراسائٹ کی موجودگی کا ذکر کیا گیا تھا. یہ مطالعہ برازیل کے ساحل کے قریب بحر اوقیانوس سے حاصل کی گئی مچھلیوں پر کیا گیا تھا. خوراک کی حفاظت اور معیارات سے متعلق بھارتی اتھارٹی FSSAI نے اینالاگ پروڈکٹ کو پنیر کے طور پر فروخت کرنے پر پابندی عائد کرنے کی تجویز پیش کی ہے. ایک نوٹیفیکیشن میں فضائی نے کہا ہے کہ ڈیری کے سیاق و سباق میں اینالاگ پروڈکٹ زمرے کے تحت پہلے سے لائسنس یافتہ یا رجسٹرڈ مصنوعات کو نام لیبلنگ یا مارکیٹنگ میں پنیر لفظ کا استعمال کرنا بند کرنا ہوگا. جاپان کے ایچی نیوگا میں جاری ایشیائی کھیلوں 2026 میں سیما کماری نے خواتین کے 10,000 میٹر دوڑ میں ملک کے لیے کانسے کا تمغہ حاصل کیا. انہوں نے آج شام یہ تمغہ حاصل کیا. پچھلے 16 سال میں ایشیائی کھیلوں میں خواتین کے 10,000 میٹر دوڑ کے مقابلے میں بھارت کا یہ پہلا تمغہ ہے. اس دوران وشو میں بھارتی کھلاڑی روشی بینا دیوی ناوریم کو خواتین کے 60 کلوگرام زمرے میں چین کی زینگ زیاؤ سے 2-0 سے شکست کے بعد چاندی کے تمغے پر اکتفا کرنا پڑا. آخر میں خاص خبریں. ایک بار پھر وزیراعظم مودی نے کہا ہے کہ خدمت کا جذبہ ملک کی ترقی کے لیے سب سے بڑا محرک ہے. انہوں نے 25 کروڑ شہریوں کو غربت کی سطح سے باہر لانے کے لیے حکومت کی اختراعی اسکیموں کو اجاگر کیا. حکومت نے گھریلو قیمتوں کو کم کرنے کے لیے خام خوردنی تیلوں پر بیسک کسٹمز ڈیوٹی میں کٹوتی کی ہے. اڑیسہ میں جنوبی علاقوں اور متصلہ شمالی ساحلی آندھرا پردیش میں ہوا کے گہرے دباؤ کے باعث شدید بارش کا سلسلہ جاری ہے. سینسیکس 1,248 پوائنٹس کی گراوٹ کے ساتھ 73,581 پر بند ہوا. اور جاپان میں ایشیائی کھیلوں میں بھارت نے مکس ریلے دور اور ووشو میں چاندی کے تمغے حاصل کیے. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا. یہ آکاشوانی کی اردو سروس ہے. پیش ہے پروگرام ہیلتھ ٹپس. آئیے اس پروگرام کے ذریعے سنتے ہیں ڈاکٹر رویندر سے کمر کے درد اور کمر سے متعلق کچھ ضروری باتیں.
1: سامعین کی خدمت میں شمیم عثمانی کا پرخلوص آداب. سامعین آج ہمارے ساتھ اسٹوڈیوز میں ڈاکٹر رویندر کمار موجود ہیں. آپ معروف فیزیو تھراپسٹ ہیں. آپ سے ہم گفتگو کریں گے کمر کے درد اور جوڑوں کے درد کے حوالے سے. کمر کے درد کے اسباب کیا ہیں, کیا وجوہات ہیں, اس کا کیا علاج ہے؟ ڈاکٹر صاحب اسٹوڈیو میں آپ کا ویلکم ہے, استقبال ہے.
2: دھنیواد
1: ڈاکٹر صاحب. سب سے پہلا سوال جو میرے ذہن میں آ رہا ہے وہ یہی ہے کہ نوجوانوں میں, جو کہ عمر کا ایک گولڈن پیریڈ کہلاتا ہے, یہ کمر کی درد کی بیماری کیوں بڑھتی جا رہی ہے؟
2: جی سمیم صاحب, پہلے یہ جو بیماری ہے بزرگوں میں ہی دیکھنے کے لیے ملتی تھی, بٹ لیکن اب عام طور پہ یواؤں میں بھی بہت تیزی سے پھیل رہی ہے. کسی بھی پرکار کا جو درد ہے یہ شروع ہوتا ہے ہمارے سیڈنٹری لائف اسٹائل سے. جو درد شروع ہوگا سب سے پہلے جکڑن آئے گی شریر میں. اگر ہم نشچت طور پہ نیمت ویایام نہیں کرتے ہیں یا روزانہ پیدل نہیں چلتے ہیں, جو ہمارا نیمت ویایام ہے اگر ہم اس کو نہیں کر رہے ہیں, تو اس سے شریر میں اسٹیفنیس جکڑن پیدا ہو جاتی ہے. جو جکڑن پیدا ہوتی ہے اس کے بعد میں وہ دھیرے دھیرے درد کا روپ لے لیتی ہے. اور دھیرے دھیرے دھیرے اگر اس کو نہیں اس کا اپچار کیا جائے یا دھیان رکھا جائے, تو اس کے بعد میں ڈسک سلپ یا دوسرے طرح کی اسپنولیسائسس, لوسس, لائسس, جو ڈیجنری چینجز جو ہوتے ہیں ریڑھ کی ہڈی کے اندر, وہ ہونے شروع ہو جاتے ہیں. پہلے یہ درد عموماً کمر میں رہتا ہے, بعد میں یہ پیر کی طرف جانے لگتا ہے, پیر کی طرف بڑھتا ہے.
1: اچھا ڈاکٹر, اس کا مطلب یہ ہوا کہ کمر کا جو درد ہے وہ ایک طرح سے شروعات ہے دوسرے دردوں کے لیے.
2: जी हाँ, कमर का दर्द आप बिल्कुल ठीक कह रहे हैं कि ये एक शुरुआत है दूसरे दर्दों के लिए। अगर कमर दर्द हो गया है तो आप चल नहीं पाएंगे, लॉन्ग डिस्टेंस आप वॉक नहीं कर पाएंगे, बहुत सारी चीजें रुक जाएंगी आपकी, बहुत सारे व्यायाम आप नहीं कर सकते, तो धीरे धीरे दूसरे जोड़ भी उसकी वजह से जाम होना शुरू हो जाएंगे। तो निश्चित तौर पर आप ये कह सकते हैं अगर इससे इसका उपचार ना किया जाए तो शरीर में बहुत सारी प्रॉब्लम्स बढ़ती हैं। जैसे कि कोई डायबिटिक पेशेंट है, शुगर पेशेंट है, अगर वो चलेगा नहीं तो अपनी डायबिटीज को कंट्रोल नहीं कर सकता, तो इसकी वजह से दूसरे भी रोग बढ़ जाते हैं, तो चलना बहुत जरूरी है।
1: अच्छा डॉक्टर, मौजूदा दौर में चूंकि कंप्यूटर का दौर है, ये सीटिंग जो है कंप्यूटर पे बहुत ज्यादा हो गई है, क्या बैठने लंबी सीटिंग से भी कमर में दर्द हो जाता है? अगर होता है तो क्या क्या करें वक्तन फवक्तन की कमर दर्द से ना हमें दो चार होना पड़े?
2: जी हाँ समीम जी, अगर हम लंबे टाइम बैठ रहे हैं तो बैठने की वजह से जो हमारी मांसपेशियां हैं, जैसे इसमें जकड़न बढ़ती है, स्टिफनेस बढ़ती है, वो बैठने से ही बढ़ती है क्योंकि वो मसल स्ट्रेच नहीं हो रही है। अगर हम चल रहे हैं तो एक सेल्फ स्ट्रेचिंग हो रही है दिन भर की, उसमें कोई व्यायाम की जरूरत नहीं है, लेकिन अगर हम बैठे हैं तो उस केस में जो है वो जकड़न शुरू हो जाएगी। तो इसके लिए अगर हम सुबह के टाइम में या किसी भी टाइम में, जरूरी नहीं है कि आप सुबह में ही करें, किसी भी समय में समय निकाल करके अगर शरीर की थोड़ी सी स्ट्रेचिंग कर ली जाए, डिफरेंट मसल्स की, बैक थाई मसल्स की और अपना बैक मसल्स की, तो इस तरह की समस्या से बचा जा सकता है। 1 से 2 घंटे बैठने के बाद तो थोड़ा बहुत चलना जरूरी है। कंप्यूटर पे बैठे भी हुए हैं, अपने ऑफिस में बैठे हुए हैं, तो अब जनरली हम क्या करते हैं कि बैठे बैठे अगर हम कुछ काम भी है तो हम ईमेल कर देते हैं। बेहतर है कि आप अपने सहकर्मी के पास जाइए और जाकर के उसे बता दीजिए, तो उससे आपकी एक वॉकिंग भी हो जाएगी और जो स्टिफनेस है वो उतनी नहीं रहेगी।
1: इलाज क्या है इसका?
2: जो कमर का दर्द है इसको आप 2 तरीके से आप देख सकते हैं। इसमें जो 50% पॉपुलेशन है उसको दर्द होगा सिर्फ बैठने में और आगे झुकने में। कुछ लोगों में जो दर्द होता है, ये दर्द होता है सिर्फ चलने में और खड़े होने में। तो दोनों के लिए जो पोस्चर होगा, पोस्चर मतलब खड़े होने और बैठने का ढंग, ये बिल्कुल अलग अलग होगा। जिसको दर्द हो रहा है झुकने में और बैठने में, इस तरह के लोगों के लिए सीधा बैठना ज्यादा जरूरी है, चलने में भी कमर को सीधा रखना ज्यादा जरूरी है।
1: यानी जब बैठे हो कमर सीधी करके
2: बैठे, पीछे टेक लगा के बैठे, जैसे आप कुर्सी पे बैठ रहे हैं तो फिर टेक लगा के बैठे। अब दूसरे हम केस ले रहे हैं कि जिन लोगों को दर्द हो रहा है चलने में और खड़े होने में, इस तरह के लोगों को जब आप बैठते हैं कुर्सी पे तो हाथ आपका टेबल पे रेस्ट करना चाहिए। ये लेटने के लिए भी इनके लिए पोजीशन है, सीधा ना लेटें, करवट से ही लेटें घुटना मोड़ करके, क्योंकि जिसको पैर में दर्द जा रहा है सीधा खड़े होने पे और चलने पे, जैसे वो करवट से लेटेगा उसको पेन नहीं रहेगा। जब भी कोई दर्द या स्टिफनेस अचानक से शुरू होती है तो शुरू के 2 दिन मतलब 48 घंटे तक उसमें आइस पैक लगाया जाए, 10 मिनट से कम समय के लिए, दिन में 3 से 4 बार लगा सकते हैं। इन 2 दिनों के लिए, जो शुरुआत के 2 दिन हैं, इनमें आप कोई भी रूबी फिशियंट जैसे कि वोलनी, आयोडेक्स वगैरह ना लगाएं और हीट से ट्रीटमेंट ना करें शुरू के 2 दिन तक, टिल 48 आवर। आफ्टर 48 आवर आप हीट और रूबी फिशियंट जैसे वोलिनी वगैरह इस्तेमाल करेंगे तो आपको बहुत ज्यादा बेहतर फील होगा और आप तेजी से ठीक हो जाएंगे। एहतियात सबसे ज्यादा जरूरी है ये कि कभी कभी हम काफी टाइम से खाली होते हैं और हम कोई व्यायाम नहीं कर रहे होते हैं, लेकिन अचानक से हमें लगता है कि नहीं हमें कुछ करना चाहिए, तो हम बहुत विग्रस एक्सरसाइज, जो हार्ड एक्सरसाइज होती है वो स्टार्ट कर देते हैं। जैसे रनिंग शुरू कर दी तो वो एकदम शुरू नहीं करना है, पहले स्ट्रेचिंग करनी है, फिर वॉकिंग करनी है, उसके बाद हम धीरे धीरे जॉगिंग पे आएंगे, तब हम रनिंग कर सकते हैं।
1: उम्मीद है हमारे सामीन के लिए यकीनन ये मुफीद और कारामद साबित होंगी। आज हमारे स्टूडियोज में तशरीफ लाए डॉक्टर रविन्द्र कुमार, आपका बहुत बहुत शुक्रिया।
2: धन्यवाद सर।
0: या सुन रहे थे प्रोग्राम हेल्थ टिप्स, ये आकाशवाणी की उर्दू सर्विस है। पेश है प्रोग्राम मार्केट मंत्रा।
3: अब सुनिए आज शाम 6:30 बजे प्रसारित मार्केट मंत्र कार्यक्रम का पुनः प्रसारण।